विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര ഇടിയോ നിക്ക അവതാർമാ സൗത്ത
1: കൊച്ചി ബരി ലൈലെ വാസ്കോ ടി വി പോക്കണി ഭിത്തി ആപ്നെ ടി വി ബിക്രിയോ അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്ക ഉലട്ട വൈന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिधैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
4: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
4: बालरोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
4: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: इसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
4: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
11: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
10: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरु कुनै धानमा पनि छैन है नानी।
11: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
10: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान युएस 312 नै लगाउने निर्णय गर्यौं।
11: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान युएस 312 नै लगाउनेछौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
12: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
12: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
14: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 8 गते शुक्रबार 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको षष्ठी तिथि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ्दै व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश।
1: अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित। सार्वजनिक ऋण 30 खर्ब नजिक। पूर्व अर्थमन्त्रीसँग बजेट आगामी बजेट निर्माण बारे छलफल।
0: मधेस प्रदेशमा नयाँ सत्ता समीकरण। बागमतीमा तोकियो बजेटको सीमा। नेपालको विरोधका बीच भारतीय टोली लिपु लेख पास भएर मान सरोवर जाँदै।
1: द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको राष्ट्रसंघको तथ्याङ्क। बेलायतमा जलवायु संकट पूर्वाधार विस्तारमा जोड़। क्युबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग।
0: र काबा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी। आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही 14 गतेबाट।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सत्ता समीकरण फेरिएसँगै मधेसमा सरकार पुनर्गठनको प्रसंग।
1: मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै गएराति नै मन्त्री परिषद पुनर्गठन गरिएको छ। नेकपा एमाले सरकारमा सहभागी भएपछि नेपाली कांग्रेस नेतृत्वको सरकारबाट जसपा नेपाल र जनमत पार्टी बाहिरिएका छन्। नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मन्त्री परिषद गठन गरिएको हो। सार्वजनिक गरिएको कार्य विभाजन अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास तथा खेलकुद एवं समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। मन्त्री परिषदमा नेपाली कांग्रेसका जंगीलाल यादवलाई, जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपाका जवाहरलाल कुशवाहाले ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय सम्हाल्नु भएको छ। नेकपाकै कनिष पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त हुनुभएको छ भने नेपाली कांग्रेसका शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। कांग्रेसका श्याम प्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। नेकपाकै फकीरा महतो गृह, संचार तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको छ भने एमालेबाट सरकारमा सहभागी भएका मोहम्मद समीलाई बिना विभागीय मन्त्री बनाइएको छ। एमाले सरकारमा सहभागी भएसँगै यसअघिको सत्ता साझेदार जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। मधेस प्रदेशमा आज सरकारले विश्वासको मत लिँदैछ।
0: प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा उपस्थिति भई सांसदका प्रश्नमा जवाफ दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो पनि सभामा अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले रोस्टम अघि नाराबाजी गरिरहेको बेला सभामुख डोलप्रसाद अर्यालले सभाको कार्यवाही अघि बढ़ाउनु भएको थियो। अवरोधका बीच 3 विधेयक संशोधन दर्ता प्रक्रियाका लागि पनि स्वीकृत भएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको सभामा अवरोधका बीच कार्यसूची अघि बढ़ाइएको हिजोको पहिलो पटक हो। प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए। नाराबाजीका बीच सदन कार्यसूचीमा प्रवेश गराइएको थियो। पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र संघ समेत परामर्श गर्नुभएको थियो। परामर्शपछिको दोस्रो बैठकमा अर्यालले अवरोधका बीच कार्यसूची अघि बढ़ाउनुभयो। अवरोधका बीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विधेयकको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। सभाबाटै फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहिबारका लागि तय भएको थियो। विधेयकमा दर्ता भएका छवटा संशोधन मध्ये सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदद्वय लीमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो। छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएकाले आफ्नो संशोधन फिर्ता लिएको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरू गणेश बहादुर विश्वकर्मा, पुष्पराज कणेल र युवराज दुलालले भने छलफलमा भाग लिनु भएन। बैठकमा अवरोध भइरहेकाले राप्रपा सांसद खुशबू ओलीलाई सभामुख आज अर्यालले छलफलका लागि समय दिए पनि उहाँले पनि भाग लिनु भएन। वैकल्पिक विकास वित्त परिचालनको दफावार र प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयकको सैद्धान्तिक छलफलमा समेत कुनै पनि सांसद सहभागी भएनन्। अवरोधका बीच बैठक कार्यसूचीमा प्रवेश गराई कानून तर्जुमाको विगतको नजिर संसदको प्रारम्भमै दोहोरिएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 को प्रश्नोत्तर व्यवस्था कार्यान्वयन माग गरेर प्रतिपक्षी दलहरूले सभामा अवरोध गरेका थिए। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जनतासँग बढ़ी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। सांसद सुशान्त वैदिकले निर्माण शुरू गरिएका प्युठानका सड़क अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण पनि गराए। चट्याङबाट बच्न प्रतिरोध टावर बनाउन पनि उहाँले माग गर्नुभयो। सांसद सुशील खड्काले फोहोर मैला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरूत्साहनको काम भएकाले कबाडी करलाई खारेज गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। कतिपय सांसदहरूले भने हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण पनि गराएका थिए।
1: चालू आर्थिक वर्षको 10 महिनामा 4.5 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पाउने 30 खर्ब रूपियाँ नाघेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आगामी आर्थिक वर्ष सार्वजनिक ऋण अझै थपिने जोखिममा छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामाव्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आगामी वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाई रहेको छ। गत वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29.75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। गत असारमा तिर्न बाँकी सरकारी ऋण 26.74 अर्ब 4 करोड़ रूपियाँ थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्रास्त उत्पादन जीडीपीको 45.08% हो भने सरकारले चालू आर्थिक वर्षको अन्तिमसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य सार्वजनिक भएको छ। यसैबीच पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो। त्यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजना मन परी रोक्न सुझाव समेत दिएका थिए। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिमाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
3: कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायीहरू आतंकित हुनेर क्यान्कल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ, यो तर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नीति निर्माणसँगै विकासमा पनि सांसदहरूको चासो।
4: मैले यहाँ संघबाट मात्र नभएर परदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ।
1: बागमतीमा तोकियो बजेटको सीमा, नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मानसरोवर जाँदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा बस पार्कको जग्गा अपचलन शीर्षकमा यो पोखराको खबर प्रकाशित छ। सरकारी निकायका पदाधिकारी र सार्वजनिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरोध हुन्छ भन्ने उदाहरण बनेको छ पोखरा नौ पृथ्वी चोकको बस पार्क। बस पार्क बनाउन 2032 सालमा अधिग्रहण गरिएको 205 रोपनी जग्गा मध्ये अहिले 26 रोपनी मात्रै खाली रहेको छ। त्यस्तै सुस्तामा प्रहरीलाई नै शास्ति शीर्षकमा बमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ। बर्खा नजिकै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नीति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा भएको छ। त्यस्तै प्रदेश सभा अधिवेशन आह्वान गर्ने निर्णय शीर्षकमा भित्री पृष्ठमा खबर छ। बागमती प्रदेश सरकारको हिजो बसेको मन्त्री परिषद बैठकले प्रदेश सभाको अधिवेशन आह्वानदेखि मन्त्रालयको नयाँ कार्य विभाजन र अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ 11 गते आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ। त्यस्तै सरकारको नीति, बजेट तथा समसामयिक राजनैतिक विषयमा पनि छलफल भएको थियो। त्यस्तै भित्री पृष्ठमा बागमतीमा तोकियो बजेटको सीमा शीर्षकमा पनि खबर छ भने एमसीसी प्रसारण लाइन 53 मध्ये 41 टावर निर्माण सम्पन्न शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। अन्नपूर्ण पोस्ट दैनिकमा स्थानीय तहमा मनलाग्दे खर्च, खाना खाजामा मात्रै 3 अर्ब शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। जनताको घर दैलोको सरकार हो स्थानीय तह, तर जनतालाई सेवा सुविधा दिने भन्दा मनलाग्दे खर्च गर्ने प्रवृत्तिका कारण स्थानीय तहमा आर्थिक अनुशासनहीनता बढ़दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको
0: 63 प्रतिवेदनले स्थानीय तहमा भइरहेको फजुल खर्च प्रति चिन्ता व्यक्त गरेको छ। यसैका कारण स्थानीय तहको फजुल खर्चमा कडाई गर्न पनि महालेखाले सुझाव दिएको छ। नागरिक दैनिकमा सत्ता फेरबदलको गोलचक्करमा प्रदेश सरकार शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर छापिएको छ हिमाली र पहाड़ी क्षेत्रको बसाईसराई नियन्त्रण गरिने कोशी प्रदेशको नीति तथा कार्यक्रमको बारेमा विराटनगरबाट नयाँ पत्रिका दैनिकमा गणेश लम्सालले लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका प्रदेश प्रमुख परशुराम खापुङले सरकारको आगामी आर्थिक वर्ष 2083-84 लागि हिजो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। पुरानै योजना र कार्यक्रम समावेशलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा हिमाली र पहाड़ी क्षेत्रमा भएको बढ़दो बसाईसराई नियन्त्रणलाई जोड़ दिइएको छ। अर्को खबर यसपटक पनि बजेटसँग जोड़िएन आयोजना बैंक शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने कांग्रेस नेता धनराजकी पूर्व पत्नीलाई 21 दिनभित्र अदालतमा उपस्थित हुन म्याद शीर्षकमा खबर छापिएको छ। ललितपुरको महालक्ष्मी स्थान स्थित मितिरी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ ठगीको मुख्य अभियुक्त ज्योति गुरूङ विरूद्ध जिल्ला अदालत ललितपुरले उपस्थित हुन बुधबार 21 दिने म्याद सार्वजनिक गरेको खबरमा उल्लेख छ। परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी शीर्षकमा अर्को खबर छ भने अध्यागमनमा डिजिटल टाइम कार्ड सञ्चालन गरिएको बारेमा सबैजसो पत्र पत्रिकाले लेखेका छन्। होमियोप्याथी चिकित्साको विकासका लागि सर्वोच्चको निर्देशनात्मक आदेश शीर्षकमा नयाँ पत्रिकामा खबर छ। सर्वोच्च अदालतले होमियोप्याथिक चिकित्सा पद्धतिलाई भरपर्दो वैकल्पिक उपचार पद्धतिका रूपमा स्थापित गराउन निर्देशनात्मक आदेश जारी गरेको हो। नागरिकले आफ्नो चिकित्सा पद्धति रोज्न पाउनु स्वास्थ्यको हक भएको उल्लेख गर्दै सर्वोच्चले होमियोप्याथिक चिकित्साको विकासका लागि सरकारका नाममा 7 बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। अर्को खबर ओली सरकारको पालामा राज्यको ढुकुटीबाट भीभीआईपीको विदेशमा उपचार हिमालयले राज्य कोषमा फिर्ता गर्यो झण्डै 4 करोड़ ओलीले पाउलान उन्मुक्ति शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। रकम फिर्ता गरेकै आधारमा अख्तियारले मुद्दामा क्षमा दिनु हुँदैन भनेर पूर्व मुख्य सचिव विमल कोइरालाको टिप्पणी सहितको खबर छ भने एमाले सचिव पद्मा अर्यालले शुक्रबारको बैठकमा अध्यक्षले यसबारेमा जानकारी गराउन सक्ने पनि उल्लेख गर्नुभएको छ। मौसममा दोहोरो प्रभाव परेसँगै कोशीदेखि गण्डकीसम्म वर्षा र पश्चिम तराईमा तातो हावा शीर्षकमा एम बमले लेख्नु भएको छ भने 4 दिनमा सहकारीका 761 बचतकर्ताले 32,86,000 फिर्ता पाएको टेकराज थामीले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा मातृका दहाल र एगे बन्जारेले लेख्नु भएको खबर छ। सगरमाथा शिखरमा एकै दिन पुगेका छन् 274 आरोही सूरज कुंवरले लेख्नु भएको खबर छ। सर्वोच्च शिखर सगरमाथामा हिजो एकै दिन कम्तीमा 274 जनाले यसलाई फेरि सुन्नुहोला सर्वोच्च शिखर सगरमाथामा बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको हालसम्मकै ठूलो आरोहण हो। डिजिटल रूपान्तरणका परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने उबरले शुरू गर्यो नेपाल यात्रा शीर्षकमा मित्रीपन्नामा अर्को खबर छ। नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मान सरोवर जाँदै गरेको बारेमा राजेश मिश्रले लेख्नु भएको छ। नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लिपुलेख हुँदै आफ्ना तीर्थयात्रीहरूलाई कैलाश मान सरोवर पठाउन लागेको छ। भारतको विदेश मन्त्रालयले बिहिबार लिपुलेख हुँदै कैलाश मान सरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज्ड ड्र शुरू गर्नुभएको थियो जस मार्फत 1,000 छनौटमा परेका छन्। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै गएको बारेमा पनि अर्जुन पौडेलले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू अत्यन्त तीव्र बन्दै गएका छन्। बेलायतमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम विनाशकारी बाढ़ी तथा लामो समयसम्मको खडेरीका घटनाहरू लगातार बढ़िरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विज्ञहरूका अनुसार मौसम सम्बन्धी यस्ता चरम घटनाहरू अब असामान्य नभई नियमित बन्दै गएका पनि छन्। सन् 1884 तापक्रमको अभिलेख राख्न शुरू भए यता बेलायतको सबैभन्दा तातो 5 वर्षमध्ये पछिल्ला 4 वर्ष परेका छन्। त्यस्तै अहिलेसम्मकै सबैभन्दा बढ़ी गर्मी भएका 10 वर्ष सबै पछिल्ला 2 दशकभित्रका मात्रै रहेका छन्। यसले जलवायु परिवर्तनको गति तीव्र रूपमा अघि बढ़िरहेको समेत स्पष्ट पार्ने वैज्ञानिकहरूले बताएका छनृ। अमेरिकाले क्युबाली नेता एवं पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अमेरिकी नागरिकको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार दायर गरेको मुद्दामा कास्ट्रो सहित पाँच जनामाथि सन् 1996 क्युबा र फ्लोरिडा बीच उड़िरहेका दुई विमान खसालिएको घटनामा तीन अमेरिकी सहित चारजनाको मृत्यु भएको आरोप लगाइएको हो। त्यस्तै संयुक्त राष्ट्र संघले सन् 2025 विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको जनाएको छ, जसमा बालबालिका तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षाको जोखिममा भाग्ने प्रयास गर्दा समेत मृत्युवरण गरिएको अध्ययनले उल्लेख गरिएको छ। विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभई पावर ग्रिड, पानी वितरण प्रणाली, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना पनि नष्ट हुने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा आजदेखि शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीप खेल्दैछ। नेपालले उद्घाटन खेलमै चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्न लागेको छ। काभा च्याम्पियनशीपमा आयोजक नेपाल सहित 8 राष्ट्र सहभागी छन्। यसपटकदेखि च्याम्पियनशीप जित्ने टोली सीधै एसिया कपमा सरुण हुनेछ। प्रतियोगिता खेल्ने टोलीले पहिलो पटक वरियता समेत प्राप्त गर्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग दुईमा घरेलु टोली नेपालले आज अमेरिका विरूद्ध प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन क्रिकेट मैदानमा नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग खेल्दा अंक सुधार गर्ने लक्ष्य राखेको छ। स्कटल्याण्डलाई हराएर अमेरिका 38 अंकका साथ शीर्ष स्थानमा फर्किएको हो। नेपाल 22 अंकका साथ पाँचौं स्थानमा छ। नेपालले छैठौं स्थानको नामिबियासँग बराबरी अंक जोड़ेको छ। एक स्थान माथि रहेको नेदरल्याण्डस नेपालभन्दा 6 अंकले अगाडि छ। नेपालले अहिलेसम्म त्रिभुवन क्रिकेट मैदानमा अमेरिकासँग कुनै पनि खेल गुमाएको छैन। अखिल नेपाल टेबल टेनिस संघले 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिता 14 जेठबाट शुरू गर्ने भएको छ। संघका अध्यक्ष विजेन्द्र बहादुर हमालले प्रतियोगितामा सिनियर, जुनियर र क्याडेट गरी 11 स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो। र भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गत 7 प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन समग्रमा 11 अण्डर 193 स्कोर गर्दै शीर्ष स्थान बलियो बनाउनु भएको छ।
1: सांसदहरूले आफ्नो क्षेत्रको सुधार र विकासका लागि बनाएका योजना र कार्यान्वयनका लागि भएका पहल, कुराकानी, कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विकास निर्माणमा सांसदको चासो। सिद्धान्त सांसदको काम कानून बनाउने हो, तर चुनावको बेलामा विकास निर्माणको प्रतिबद्धता जराई मत पाउने अवस्था हुँदैन। विकास निर्माणमा सांसदको भूमिकाका बारेमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद वासना थापासँग कुराकानी गरेका छौं।
4: मैले सबैलाई नै म झुटो बोल्दिन हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो, होइन यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ।
0: कतिको पुल प्लेस आएको, कतिको फोन आइरहेछ त,
4: त्यस्तो खासै त्यति चाहिँ आएको छैन। तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर मैले हरेक गाउँ गाउँ डुली राख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु। त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनिखेरि त्यसपछि संघ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ। एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौ कि
0: सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा तपाईँले योजनाहरू लगेर बुझाउने योजना पारदिनु पर्यो भन्ने
4: यस्तो पारदिनु पर्यो भन्ने परेन। मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु, दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु। जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो।
0: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो?
4: मैले उठाएन, मैले भाषणमा
0: पेट्रोलियमको कुरै गर्नु भएन।
4: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ। मैले यसलाई
0: अहिले चाहिँ सरकारले प्राथमिकता दिन्छु
4: भनेर छ। मैले आउने बित्तिकै प्रधानमन्त्रीसँगको हाम्रो हजुरले सुन्नुभयो होला एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ। सुनाउन कुरा चाहिँ सुनाए लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर, दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला। अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्षदर्शी छु। सबैभन्दा पहिला त्यो बाटो नभनेको किन उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन, त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त, भनेरै म यो बाटो बनाइदिन्छु भनेर नभन्ने त छैन नि।
0: जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति अहिलेको राजनीति?
4: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ, अब कसरी गभर्नरले कसरी हेर्छ, त्यसपछि यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु।
0: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पूरा गर्नु?
4: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु। मैले दिन्छु गर्छु भन्दा
0: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
4: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ, मेरो हस्पिटलहरू अस्त व्यस्त छ, पूर्णता दिनु छ, रुबेरियादेखि नक्चेनाङलासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो शुरू भइसकेको छ, त्यहाँ शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिन पर्ने छ, त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ। मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोज, मैले यहाँ संघबाट मात्र नभएर प्रदेशबाट पनि गर्छन् स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ।
0: कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासुना थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही, अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश।
0: अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, सार्वजनिक ऋण 30 खर्ब नजिक, पूर्व अर्थमन्त्रीसँग आगामी बजेट निर्माणबारे छलफल।
1: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण, बागमतीमा तोकियो बजेटको सीमा, नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मान सरोवर जाँदै।
0: द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क। बेलायतमा जलवायु संकट, पूर्वाधार विस्तारमा जोट, क्यूबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग।
1: र काबा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी, आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही जेठ 14।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बास शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जसलाई अहिले संसदमा विपक्षी दलहरूले खोजिरहेका छन्, नआउँदासम्म अगाडि बढ़न नदिने भनेर विरोध पनि गरिराखेका छन्। विरोधका बीच संसदीय काम कार्यवाही पनि अगाडि बढ़ेको छ। यहाँ एउटा मंच जस्तो देखाइएको छ जहाँ एउटा हात मञ्चमा रहेको माइकमा छ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिको र अर्को हात भने पछाडि ढोकातर्फ देखाउन खोजिएको छ र एउटा खुट्टा उठिसकेको छ माइक समातेर केही बोल्दै गरेको जस्तो देखाएको छ तल यस्तो लेखेको छ म बोल्दिन भन्दै मेरा दुई शब्द यही टुंग्याउँछु हस्त धन्यवाद
13: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
14: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दि निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ
15: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान दानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लि सक्नुहुन यो सूचना प्रसारण गरिएको छ
14: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ
15: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा
16: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्मदर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाई

0: का सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो हे यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
6: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
6: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
5: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
6: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
5: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
6: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो भन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
6: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
5: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना। यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 जेठ 7 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ। सञ्जय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जीवी सामुदायिक एफएम 94.5 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक। उपेन्द्र यादव र सीके रावको पार्टी बीच एकताको तयारी। एमालेका पूर्व भीआईपीद्वारा राज्यको स्वास्थ्य गरेको उपचार खर्च फिर्ता। सार्वजनिक सेवा संस्थानमा हिजो आह्वान गरिएको दरखास्त आज रद्द। पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु। दर्जन बढी बिरामी। धुलीखेल खावा सड़क निर्माणको काम पुनर्ठप्प। र आईसीसी विश्वकप लीग 2 आज नेपाली टोली अमेरिका विरूद्ध खेल्दै। काभा महिला भलिबल च्याम्पियनशीप आजदेखि सुरु हुँदै।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजार कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।
0: बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहिबार 7 प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय इलेक्ट्रिक सार्वजनिक सवारी साधन समेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाई उत्पन्न भएको उल्लेख छ। इन्धनको बढ़दो मूल्य र सवारीको अत्याधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णयमा पुगेको विभागले जनाएको छ। प्रधानमन्त्रीको विषयलाई लिएर संसद तातिरहेको छ। सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेन संसदमा उपस्थित हुनुपर्ने विषयलाई लिएर बेल घेराउदेखि संसद बहिष्कारसम्म गरेका छन्। प्रतिनिधि सभाको बैठकमा विपक्षी सांसदहरूले पटक पटक प्रधानमन्त्री उपस्थित हुनुपर्ने विषय उठाउँदै आएका छन्, तर पनि प्रधानमन्त्री शाह अझै मौन छन्। प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन प्रयास गरे पनि सफल हुन सकेनन्। प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित गराउने प्रयास विफल भएपछि सभामुख अर्यालले विपक्षीहरूको अवरोध र नाराबाजीका बीच पेलेर संसद बैठक अघि बढ़ाए। सभामुख अर्यालले हिजै दुईपटक प्रधानमन्त्री शाहलाई भेट गरेका थिए, तर प्रधानमन्त्री शाह बैठकमा उपस्थित हुन तयार भएनन्। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा 3 विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले आफ्नै स्थानबाट उभिएर विरोध जनाएको थियो भने प्रतिपक्षी दल नेपकपा एमाले तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदहरूले रोस्टम अघि गएर नाराबाजी गरेका थिए। प्रतिनिधि सभा बैठक 12 जेठसम्मका लागि स्थगित भएको छ। पछिल्लो समय केही तीव्रता पाएको अरनीको लोकमार्ग अन्तर्गत धुलेखेलखावा सड़क निर्माणको काम पुनः ठप्प बनेको छ। निर्माणको जिम्मा लिएका व्यवसायीहरूले इन्धन लगायत निर्माण सामानहरूको मूल्य बढ़ेको भन्दै निर्माण कार्य ठप्प पारेका हुन्। केही दिनदेखि निर्माण कार्य ठप्प हुँदा सड़क अलपत्र परेको छ। सो सड़क खण्डको केही भाग निर्माण सम्पन्न भइसके पनि केही भागमा भने यात्रुले धूलो र हिलोको शास्ती खेप्नु परेको छ। यसअघि चार वर्षसम्म सड़क बन्न नसकेपछि कार्तिक 24 गते सड़क डिभिजन भक्तपुर र सीएमएवान काली जेवी काठमाडौँ बीच नयाँ ठेका सम्झौता भएको थियो। 14 महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएर सड़क विस्तारको कामले गति लिइरहेका बेला पुनः मूल्य वृद्धिको कारण देखाउँदै ठप्प भएको हो। यसअघि व्यवसायको लापरवाहीले धुलेखेलखावा खण्डको 4 किलोमिटर सड़क 4 वर्षसम्म पनि निर्माण हुन सकेको थिएन। 22 महिनाभित्र सड़क विस्तारको काम सम्पन्न गर्ने गरी धुलेखेलदेखि खावासम्मको 4.155 किलोमिटर सड़क विस्तार गर्नका लागि गौरी पार्वती निर्माण सेवा प्रणाली बीच 2079 जेठ 20 ठेक्का सम्झौता भएको थियो। तर सो निर्माण कम्पनीले पटक पटक म्याथप गर्दा समेत सन्तोषजनक काम नगरेपछि डिभिजन सड़क कार्यालयले 2081 फागुन 15 गते निर्माण व्यवसायी संघको ठेक्का सम्झौता रद्द गरेको थियो। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
6: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
7: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू
8: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
9: आफ्नै कम्पाउन्ड भएको,
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
8: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
6: सस्तोमा होइन राम्रो सिकाउँछौ।
8: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
10: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
11: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
10: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
12: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
11: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
10: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
11: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
10: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
11: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
12: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
8: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
13: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
0: त तपाईँदेखेर हाम्रो रेडियो र जीडीएफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेकपा एमाले पूर्व भीआईपीहरूले राज्य कोषबाट गरेको उपचार खर्च फिर्ता गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली सहितका भीआईपीहरूको उपचार खर्च राज्य कोषमै फिर्ता भएको हो। नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार 1 जेठ 2083 एमाले 3 पूर्व पदाधिकारीको उपचार खर्च बापत राज्य कोषबाट भुक्तान भएको रकम फिर्ता भएको हो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव, पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचार बापतको करिब 4 करोड़ रूपियाँ नेपाल राष्ट्र बैंकमा डिपोजिट भएको हो। प्रचलित कानून विपरीतको भीआईपीहरूले विदेशमा रहेको उपचार खर्च राज्य कोषबाट बेहोरी रहेको भनी परेको उजुरीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो। पूर्व राष्ट्रपति यादवको नाममा 65,25,000, पूर्व प्रधानमन्त्री ओलीको नाममा 2,39,35,741 रूपियाँ र झलनाथ खनालको नाममा खर्च भएको 81,39,155 रूपियाँ गरी एकमुष्ट रूपमा 3,85,99,839 रूपियाँ भुक्तानी भएको हो। तीमध्ये सबैजसो रकम एमाले पार्टीको खाताबाट नै निकासा भएको बताइएको छ। मधेस प्रदेश सरकारलाई समर्थन जारी राख्ने निर्णय गरे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालका मन्त्रीहरू बर्खास्त भएका छन्। मुख्यमन्त्री कृष्ण यादवले एमालेलाई सरकारमा सहभागी गराउँदै जसपाका मन्त्रीहरूलाई बर्खास्त गरेर मन्त्री परिषद पुनर्गठन गरेका हुन्। गैराती मुख्यमन्त्री कृष्ण प्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन्। जसपा नेपालका 3 मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समीरलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन्। नेकपा एमाले चुनावी हारको प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष राम बहादुर थापा बादललाई दिने प्रस्ताव गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल गर्ने बताइएको छ। कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा बादलको नाम प्रस्ताव गरिएको छ। त्यस्तै सदस्यहरूमा पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप देवाली र सबै प्रदेशका इन्चार्जहरूलाई प्रस्ताव सदस्य प्रस्ताव गरिएको छ। एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। यसैबीच नेकपा एमालेका पदाधिकारीको वरियता निर्धारण प्रस्ताव अगाडि बढ़ाइएको छ। सोमबारको एमाले सचिवालय बैठकमा पदाधिकारीहरूको वरियता सम्बन्धी प्रस्ताव पनि राखिएको छ। प्रस्ताव अनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा रहेका छन् भने पहिलो सचिव छविलाल विश्वकर्मा छन्। यसै 3 उपमहासचिवमा पहिलो स्थानमा लेखराज भट्ट, दोस्रो स्थानमा रघुवीर महासेठ र योगेश भट्टराईलाई तेस्रो वरियतामा राखिएको छ। महेश बस्नेतलाई 9 जना सचिवमध्ये 9 स्थानमा राखिएको छ। नेकपा एमाले काठमाण्डुको बल्ख स्थित मदन नगरमा रहेको आफ्नै स्वामित्वको जग्गामा केन्द्रीय कार्यालयको नयाँ भवन निर्माण प्रक्रिया शुरू गरेको छ। सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै एमालेलाई आफ्नै पुरानो स्थानमा आधुनिक भवन बनाउने कानूनी बाटो खुलेको हो। बल्खमा भवन बन्ने निश्चित भएपछि भाटभटेनी सुपर मार्केटका संचालक मेन बहादुर गुरूङले किर्तिपुरमा दान दिएको विवादित जग्गा र भवन निर्माणको घोषणाबाट एमाले पछि हट्ने भएको छ। 13 रोपनी क्षेत्रफलमा रहेको बल्खुको सो ठाउँमा नयाँ भवन बनाउन नक्सा डिजाइनको काम भइरहेको नेताहरूले बताएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल र डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टी बीच पार्टी एकताको गृह कार्य शुरू भएको छ। मधेस प्रदेश सरकारबाट बाहिरसँगै दुवै दलका शीर्ष नेताहरू एकताका लागि सघन छलफलमा जुटेका हुन्। केही दिनदेखि अनौपचारिक सम्वादमा रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत बीच दिनभर सकारात्मक छलफल भएको नेताहरूले बताएका छन्। जसपा नेपालका नेताहरूका अनुसार दुई नेताबीच पार्टी एकीकरणका विभिन्न सैद्धान्तिक र सांगठनिक मुद्दामा कुराकानी भएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। बच्चामा उत्पन्न हुने कमजोर भावनाले उसको आत्मविश्वास पूर्ण रूपमा कमजोर बनाउँछ। यसले उनीहरूको प्राकृतिक रचनात्मकता र खुशी मार्ने गर्दछ। बच्चामा हीन भावना आउने कारणहरू के हुन् त? प्रस्तुत छ एक रिपोर्ट।
14: बच्चाको मानसिक विकास पूर्ण रूपमा उसको सामाजिक पारिवारिक र स्कूलसँग जोडिएका परिस्थितिहरूमा निर्भर गर्छ। यदि सानो उमेरमा कुनै पनि परिस्थितिका कारण बच्चाले आफ्नो बारेमा नकारात्मक विचार आउन थाल्छ भने त्यस्ता बच्चाहरू हीन भावनाबाट ग्रस्त हुन थाल्छन्। यो हीन भावनाले बच्चाको आत्मविश्वास पूर्ण रूपमा कमजोर बनाउँछ। बाबु आमा शिक्षक वा आफन्तले बच्चाको नकारात्मक टिप्पणी वा आलोचना गर्दा बच्चाको मनमा नकारात्मक धारणा बस्छ। यो सबैभन्दा शक्तिशाली कारण हो किनकि बच्चाले यी शब्दहरूलाई आफ्नो सत्य ठान्छन्। घरमा पारिवारिक झगडा आर्थिक समस्या तनाव वा भावनात्मक उपेक्षा भएमा बच्चाले आफू असुरक्षित भएको महसुस गर्छ। यो भावनात्मक असुरक्षाले आत्मविश्वासको जग नै कमजोर बनाउँछ। बच्चाहरू बीच हरेक क्षेत्र पढ़ाई खेलकुद अतिरिक्त क्रियाकलापमा अत्याधिक प्रतिस्पर्धा हुने वातावरणले उनीहरूलाई सधैँ म अरू भन्दा राम्रो हुनुपर्छ भन्ने दबाव दिन्छ। यो बोझले उनीहरूको प्राकृतिक रचनात्मकता र खुसी मार्छ र हीन भावना जन्माउँछ। बच्चाको प्रयासलाई नभई मात्र परिणामलाई हेरेर मूल्यांकन गर्दा उसमा हीन भावना बढ़ाउँछ। बच्चालाई सधैँ अरू भन्दा कमजोर छौ जस्ता भावना दिनुले उसको आत्मबल कमजोर हुन्छ। बच्चामा उत्पन्न हुने कमजोर भावनाले उसको भविष्यमा विभिन्न प्रकारका मानसिक समस्याहरू जस्तै डिप्रेसन, चिन्ता, सामाजिक अलगाव र अध्ययनमा ध्यान केन्द्रित गर्न नसक्ने समस्या निम्त्याउँछ। बच्चालाई हीन भावनाबाट बाहिर निकाल्न निकै गाह्रो हुन्छ। यसका लागि उसको वरिपरिको वातावरण अत्यन्त सकारात्मक, विश्वासयोग्य र प्रोत्साहनपूर्ण हुनुपर्ने ताकि बच्चाले आफ्नो आत्मविश्वास गुमाउन नपाओस्। हीन भावना कहिले काहीँ सानो उमेरमा शुरू भए पनि वयस्क हुँदासम्म रहिरहन सक्छ। त्यसैले अभिभावक, शिक्षक र समाजले यसलाई समयमै पहिचान गरी सम्बोधन गर्नु अत्यन्त जरूरी छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान भएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले हिजो मात्र प्रकाशित गरिएको दरखास्त आह्वान सम्बन्धी सूचना आज रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले जेठ 7 गते गोर्खापत्रमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरे पनि आज नै अर्को सूचना प्रकाशित गरेर अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द भएको जानकारी दिएको हो। भोलिपल्टै सूचना रद्द गर्नुको कारण भने खुलेको छैन। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुईजनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढ़ी बिरामी परेका छन्। जंगली च्याउ खाएर बिरामी परेका रम्भा गाउँपालिका पाँच ताहुं ओम भन्ज्याङका 66 वर्षीय बेनी माया कामु मगर र 37 वर्षीय बालकुमारी खाम्चाको उपचारको क्रममा मृत्यु भएको हो। जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरूको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका अनुसार उनीहरूसँगै जंगली च्याउ सेवन गरी जिल्लामा दर्जन बढ़ी बिरामी भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको छ। आईसीसी विश्वकप लीग दुई अन्तर्गत घरेलु मैदानमा अन्तिम त्रिकोणात्मक सिरिज खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अमेरिका विरूद्ध खेल्दैछ। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने खेल आज बिहान 9:30 बजे शुरू हुनेछ। घरेलु मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपाल सुखद नतिजाको योजनामा छ। पहिलो खेलमा अमेरिकालाई 9 विकेटले पराजित गरेको नेपाली टोली सोही नतिजालाई दोहोर्याउने रणनीतिमा छ। सिरिजको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएल मेथरमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको थियो। अमेरिकासँगको पहिलो खेलमा भने नेपालले 9 विकेट को जीत हात पारेको थियो। काभा महिला भलिबल च्याम्पियनशीप आजदेखि काठमाडौँमा शुरू हुँदैछ। त्रिपुरेश्वरी स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने च्याम्पियनशीपमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीको सहभागिता छ। पहिलो दिन आज उद्घाटन समारोह सहित 3 खेल हुनेछ, जसमा घरेलु टोली नेपालले पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि समूह बीमा रहेका इरान र बंगलादेश बीच बिहान 11 बजे पहिलो खेल शुरू हुनेछ। दिउँसो 2 बजे हुने उद्घाटन समारोहपछि 3:30 बजे समूह एमा रहेका नेपाल र भारत बीच प्रतिस्पर्धा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीप आजदेखि शुरू हुँदै सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
15: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
16: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
16: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
16: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
16: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
16: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
16: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
16: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
17: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
16: अन्य थप जानकारीको लागि
17: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ध्यान दिनुहोस् ध्यान दिनुहोस्, समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
9: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
8: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिए

0: यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869001916। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: खै जन्मदाता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हलमै
0: साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
4: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
5: होइन है बुढा डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको
6: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
7: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
6: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दुध लिएर आउन
7: ल ल म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु
4: आहा कति मिठो दुध अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा
8: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
2: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपे धीरकोट साथै कारखाना र परका क्षेत्रहरू
8: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949 21 02

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049412020।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: ल मरे के हो
1: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्म दर्ता दिनुस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
5: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: नमस्कार स्वयं सेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
7: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
6: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाडी सौडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
7: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
6: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725।
7: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ

0: 动了看。
1: यो हो हाम्रो रेडियो 101.4 मेगाहर्ट्ज।

0: 너무 섞여. 물안 왜 고이상하네. 너무 너무 섞여.
1: 아니야, 파니야. 파니야, 파니.
2: 파니네, 파니네, 파니에 따네, 파니.
0: 너무 너무 섞여. 우디오 같겠다.
1: 너무 파니, 파니, 파니.
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ।
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ।
3: घर वरिपरि झिक्रा पाप पतिङ्गर नथुपारौ।
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ। अकल्पनीय घटनाबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाउ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
6: आफै होइन ए पाँडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
7: कथै बरिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
6: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकेको नि
7: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
8: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा।
9: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
10: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
11: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
12: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: होइन बाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डवहरू गइहालौ न, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
4: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना:
5: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
6: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू:
5: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको,
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
5: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
6: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: रूपाइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओए मैं ये पारे सोल्टी वास्को टीवी बो करे हिंडियो निके अतार में सब तो
1: कठी बरी ले ले वास्को टीवी बोगनो नी भीती आपने टीवी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सितैमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: यो हो हाम्रो रेडियो 103.4 MHz
5: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना
6: यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 देखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ
5: सञ्जय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै बरी कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 सिपेमा
5: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मरमत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरमत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
8: ए दाई, ए दाई, पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधी हालेको।
8: लौन, शरीर ढाक्ने कपडा, माग सपन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धिमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सन हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812444
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा
4: 24 घण्टा आकस्मिक सेवा
2: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020
4: धुलिखेल अस्पताल दोलखा

0: सुबह प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध
8: मेरो
9: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइनै बाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमालको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
3: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ध्यान दिनुहोस् समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ
4: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना आर्थिक गणनामा कोही नछुटौं
6: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आउन।
7: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
9: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार।
1: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, चपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
5: मेरो
6: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: शुभप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटर साइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: पहिने पाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागि बिहे तिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
7: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40, डिप्लोमा इन फार्मेसी श्री संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै आवेदन भर्न सक्नुहुनेछ।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना। यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 देखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
4: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: አንዱ ስማታ አርማ ኦክስሊኩን ሙስካር संसदीय समिति ने मध्य पूर्व में शारी युद्ध का कारण सार्वजनिक पूर्वाधार निर्माण में पड़े समस्या समाधान कर सरकार निर्देशन दिया। प्रतिनिधि सभा अंतर्गत को पूर्वाधार विकास समिति को आज सिंह दरबार में बस के बैठक मध्य पूर्व में जारी युद्ध का कारण सार्वजनिक पूर्वाधार निर्माण में पड़े समस्या को तत्काल पहचान करी आम नागरिक राहत होने करी काम कर पूर्वाधार विकास मंत्रालय निर्देशन दिया। पूर्वाधार निर्माण में महत्वपूर्ण योगदान पुर्याउने निर्माण उद्योग मध्य पूर्व में जारी युद्ध का कारण समस्या में पड़े देखिएको समिति सभापति आशीष गजुरेलले जानकारी दिए। समिति ने सार्वजनिक पूर्वाधार का आयोजना में देखिएका जटिलता तत्काल पहचान करी नागरिक राहत होने करी काम कर निर्देशन दिएको छ। विभिन्न देशहरूमा जारी युद्धका कारण इन्धन बेटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि भएको र यसले नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। गैर कानूनी रूपमा डाक्टरको उपाधि प्रयोग गर्नेलाई नेपाल मेडिकल काउन्सिलले 3 वर्ष जेल र 3,000 सम्मको कारवाही गर्ने भएको छ। मेडिकल काउन्सिल र सम्बन्धित परिषदमा कानूनी रूपमा दर्ता नभई नामको गाड़ी डाक्टर वा चिकित्सक लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने भएको हो। काउन्सिलले व्यवहार सूचना जारी गर्दै जीरो होलोरेन्स नीति अप्नाएर अवैध रूपमा डाक्टर उपाधि प्रयोग गर्नेहरू विरूद्ध कानूनी प्रक्रिया अघि बढ़ाइने जनाएको छ। काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन 2020 अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी साफ्न परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिश गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै अधिकार रहेको स्पष्ट पारेको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि आह्वान गरेको दरखास्त सूचना एक दिनमै रद्द गरेको छ। 7 गते रिक्त रहेको अध्यक्ष पदका लागि भन्दै सूचना निकालेको मन्त्रालयले सोही दिन दरखास्त आह्वानको सूचना रद्द गरिएको अर्को सूचना जारी गरेको हो। विशेष कारणवश सूचना रद्द गर्नु परेको मन्त्रालयले जनाएको छ। सरकारले पोखरित पर्वको अवसरमा ज्येष्ठ उदयगतिका लागि सार्वजनिक विदा दिने भएको छ। 18 फागुन 2082 नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकरीदका दिन सार्वजनिक विदा दिने व्यवस्था रहेको गृह मन्त्रालयले जनाएको हो। गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार 14 जेठमा बकरीद पर्व परेको बेहोरा उल्लेख गरिएको छ। सो आधारमा ज्येष्ठ उदयगते देशभर सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ। नेपाल प्रलिखित वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2,319 जना फरार प्रतिवादी पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 366 कोशी प्रदेशबाट 326 मधेस प्रदेशबाट 723 बागमती प्रदेशबाट 199 गण्डकी प्रदेशबाट 204 लुम्बिनी प्रदेशबाट 323 कर्णाली प्रदेशबाट 68 र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका हुन्। सो अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कानूनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रूपियाँ जरिवाना असुल ओपर गरिएको छ। नेपाली सेनामा भर्ना हुनका लागि दरखास्त दिने समय घटाइएको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सैनिक सेवा नियमावलीलाई संशोधन गर्दै दरखास्तका लागि दिने समय 30 दिने सूचनाको समय घटाएर 21 दिन कायम गरेको हो। सैनिक सेवा नियमावली 6 संशोधन 2083 स्वीकृत गर्दै मन्त्री परिषदले परिवर्तित परिस्थितिमा सूचनाको माध्यम परिवर्तन भएको भन्दै दरखास्त दिने समय घटाएको छ। मन्त्री परिषदले स्वीकृत गरेको सैनिक नियमावली राजपत्रमा प्रकाशित हुने चरणमा छ। मलेसियासँगको महिला टी20 सिरिजमा नेपालले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो म्याचमा नेपालले मलेसियामाथि 7 विकेटको सहज जित थाहा पारेको हो। मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो। नेपालको पलिङमा मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 83 रन मात्रै जोड्न सक्यो। जब आफै ब्याटिङ गरेको नेपालले निर्धारित लक्ष्य 3 विकेट गुमाएर 16 ओभरमा पूरा गरेको थियो। हौस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: Lauda Sakyo, Bulan, hey, koi shamre. Lauda Lauda Sakyo.
1: Oi no, pani jana. Pani jana, pani.
2: Pani le, pani le, pani le, tane, pani.
0: Lauda Lauda Sakyo, muti ota keta.
1: Lauda, pani, pani, pani. Pani
0: jana, pani, pani.
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाउ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिक जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जुहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीघ्याङ।

दिउँसो 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै विधामा बसेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल दोलखा आइपुगेकी छिन्। वरिष्ठतम न्यायाधीश मल्ल आज दोलखाको जरी पुगेकी हुन्। उनले श्रीनगरपालिकाको न्यायिक समितिको निरीक्षण समेत गरेकी छिन्। मल्ल व्यक्तिगत भ्रमणका लागि जरी पुगेको बताइएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्लले सर्वोच्चमा 20 दिन विदा लिएकी थिइन्। मल्ल प्रधान न्यायाधीशको पहिलो रोल क्रममा रहे पनि न्याय परिषदले चौथो परियतामा रहेका शर्मालाई न्यायाधीश सिफारिश गरेपछि असन्तुष्टि जनाउँदै आएकी छिन्। उनी शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएकै दिन 20 दिनको विदा स्वीकृत गराएर हिँडेकी थिइन्। सर्वोच्चमा विदा लिएकी मल्ल आज निजी भ्रमणकै लागि सिरी पुगेकी हुन्। उनी दोलखाको जिल्ला न्यायाधीश रामप्रसाद नेउपाने सहितको टोलीमा श्रीनगरपालिका पुगेर न्यायिक समितिको निरीक्षण गरेको नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकीले जानकारी दिएकी छिन्। संसदीय समितिले मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकले मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याको तत्काल पहिचान गरी आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो। पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने निर्माण उद्योगहरू मध्य पूर्वमा जारी युद्धका कारण समस्यामा परेको देखिएको समिति सभापति आशिष गजुरेले जानकारी दिए। समितिले सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको छ। विभिन्न देशहरूमा जारी युद्धका कारण इन्धन बेटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि भएको र यसले नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। कैलालीको टिकापुरमा तालिम गर्दा बेहोस भएका छजनालाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। नेपाली सेनाका 6 जनालाई सेनाकै स्काई ट्रक मार्फत काठमाडौँ ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए। यसअघि यिनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो। टेकापुर स्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा उनीहरू बेहोस भएका थिए। तालिम गर्दा 8 जना बेहोस भएकोमा 6 जनालाई काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी जनाएको छ। बागमती प्रदेश सभाको वर्षीय अधिवेशन आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाली प्रदेश सभाको वर्षीय अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा 183 उपदफा 1 बमोजिम प्रदेश सभाको वर्षीय अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। बागमती प्रदेश सरकार मन्त्री परिषदको व्यवहार बसेको बैठकले प्रदेश सभाको वर्षीय अधिवेशन जेठ 11 गते आह्वान गर्ने निर्णय गरेको थियो। वर्षीय अधिवेशन प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। नेपालले अमेरिकालाई विशाल लक्ष्य दिएको छ। आईसीसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत रेबी मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई 317 रनको विशाल लक्ष्य दिएको हो। टस जितेर अमेरिकाले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै 317 रन बनाएको थियो। नेपालको यो स्कोर एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा दोस्रो ठूलो स्कोर हो। सन् 2025 जूनमा लिग टूकै खेलमा नेपालले स्कटल्याण्ड विरूद्ध 323 रन जोड़ेको थियो। यो स्कोर नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठूलो स्कोर हो। अमेरिकाले ताइवानलाई 14 अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री अस्थायी रूपमा रोकेको छ। अमेरिकी अधिकारीहरूका अनुसार इरानसँगको

0: द्वारा सैन्य अभियानका लागि आवश्यक हतियार भण्डार सुरक्षित राख्न यस्तो निर्णय गरिएको हो। अमेरिकी नौसेनाका कार्यभाग सचिव हङ काओले अमेरिकी संसदको सुनवाईमा यो अस्थायी रोक भएको पुष्टि गरेका हुन्। उनका अनुसार अहिलेको प्राथमिकता इरानसँग सम्बन्धित सैन्य अपरेशनका लागि आवश्यक गोला बारूद सुरक्षित राख्नु हो। चीनले ताइवानलाई आफ्नो भूभाग दावी गर्दै आएको छ भने आवश्यक परे बल प्रयोग गर्ने संकेत पनि दिएको छ। अमेरिका र ताइवान बीचको हतियार सम्झौता लामो समयदेखि चीनको कड़ा विरोधको विषय बनेको थियो। गैर कानूनी रूपमा डाक्टरको उपाधि प्रयोग गर्नेलाई नेपाल मेडिकल काउन्सिलले 3 वर्ष जेल र 3,000 सम्मको जरिवाना गर्ने भएको छ। मेडिकल काउन्सिल र सम्बन्धित परिषदमा कानूनी रूपमा दर्ता नभई नामको अगाडि डाक्टर वा चिकित्सक लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने भएको हो। काउन्सिलले नेबार सूचना जारी गर्दै जीरो होलेरिन्स नीति अपनाएर अवैध रूपमा डाक्टर उपाधि प्रयोग गर्ने विरूद्ध कानूनी प्रक्रिया अघि बढ़ाइने जनाएको छ। काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन 2020 अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिश गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै अधिकार रहेको स्पष्ट पारेको छ। सरकारले बकरीद पर्वको अवसरमा जेठ 14 गतिका लागि सार्वजनिक बिदा दिने भएको छ। 18 फागुन 2082 नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकरीदका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयले जनाएको छ। सोही अनुसार जेठ 14 गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो। नेपाल प्रहरी गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2,319 जना फरार प्रतिवादी पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 366, कोशी प्रदेशबाट 326, मधेस प्रदेशबाट 723, बागमती प्रदेशबाट 199, गण्डकी प्रदेशबाट 204, लुम्बिनी प्रदेशबाट 330, कर्णाली प्रदेशबाट 68 र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका हुन्। सवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कानूनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रूपियाँ जरिवाना असुल उपर गरिएको छ। दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यस समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभए कि यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
8: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-0020।

0: योजना तथा कार्यक्रम को भुगतानी संबंधी कालिंचोक गाउँपालिका को सूचना।
1: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
0: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने दानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिंचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिस्ट सक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
1: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
0: कालिंचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दुलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दुलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउण्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
6: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्छ होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि होइन?
6: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
6: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
8: पाण्डहरू गइहालौ न, सकिगो नि।
9: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
10: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
11: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन ए पाँडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सकिगयो नि।
5: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सित्तैमा।
7: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
10: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
11: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
10: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
11: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
12: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
13: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्तजन हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: हाम्रो रेडियो 103.4
1: मेगाहर्ट्ज पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोझ, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 421020।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: What's up, Joe? What's up, Joe? What's up, Joe? What's up, Joe?

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: होइन पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस् कता जान लागिस् बिहेतिर हो कि क्या हो
5: कहाँ बाटो बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
6: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो
5: के हुनु नि बित्ति मनोकामनाको कुरा हो नि होइन
4: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
4: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
5: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
6: पाण्डहरू गइहालौ न द्याट्स इट सकिगो नि
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
3: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
8: हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: धिमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: पंजाबी मुंडे।
1: ओहो, आज तो धारा में कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना। यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7-15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ।
5: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974181802 र 0974181844।
5: विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार बेल की 5 बजे को हम समाचार में स्वागत छ। 7 मा छु मलाउस्मी। कास्की जिल्ला अदालतले राजसभा सभापति रवि लामिछाने सहितका सहकारी ठगेसँग सम्बन्धित मुद्दाका प्रति बाधेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हिमलाल बेलवासेको एकल अदालतले सहकारी ठगेतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरेको हो। चालू आर्थिक वर्ष 2082-83 को 10 महीना में 19 खर्ब भन्दा बढ़ी को वैदेशिक व्यापार भएको छ। चालू आर्थिक वर्ष को साउनदेखि वैशाखसम्म 19 खर्ब 41 अर्ब 60 करोड़ बराबर को वैदेशिक व्यापार भएको हो। यो अवधि को व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.92% बढ़ी हो। अघिल्लो वर्षको सोही अवधिमा 16 खर्ब 92 अर्ब 9 करोड़ बराबरको वैदेशिक व्यापार भएको थियो। यो अवधिको वैदेशिक व्यापारमा नेपालले 14 खर्ब 43 अर्ब 67 करोड़ बराबरको घाटा बेहोरेको छ। भन्सार विभागका अनुसार चालू वर्षको 10 महीनामा 16 खर्ब 92 अर्ब 64 करोड़ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा 14.82% बढ़ी हो। सो अवधिमा 14 खर्ब 74 अर्ब 18 करोड़ बराबरको वस्तु आयात भएको थियो। चालू वर्षको वैशाखसम्म 2 खर्ब 48 अर्ब 96 करोड़ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.25% बढ़ी हो। नेपाल तत्काल अति कम विकसित मुलुकबाट विकासशील देशमा स्तरोन्नति नहुने भएको छ। नेपालले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको हो। विश्वमा बढ़दै गएको द्वन्द र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अगाडि नबढ़ाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर छेत्रीले अति कम विकसित राष्ट्रहरूको सूचीबाट विकासशील देशमा स्तरोन्नति हुने विषयलाई हालका लागि स्थगित गरिएको जानकारी दिए। नेपालले यसअघि सन् 2024 नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो तर विद्यमान प्रतिकूल परिस्थितिका कारण सो लक्ष्यलाई 6 वर्ष पछाडि धकेल्दै सन् 2030 नोभेम्बरसम्मका लागि सारिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न देशमा फँसेका तथा लपत्र अवस्थामा रहेका 687 नेपालीको उद्धार गरिएको जनाएको छ। आज नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले यस्तो जानकारी दिएका हुन्। कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा संचालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ। प्रवक्ता छेत्रीका अनुसार कम्बोडियाका जेलमा रहेका 29 नेपालीको कानूनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी छ। सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सूचना जारी गर्दै संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ। सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै विधामा बसेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल दोलोखा आइपुगेकी छिन्। वरिष्ठतम न्यायाधीश मल्ल आज दोलोखाको जिरी पुगेकी हुन्। उनले श्रीनगरपालिकाको न्यायिक समितिको निरीक्षण समेत गरेकी छिन्। मल्ल व्यक्तिगत भ्रमणका लागि जिरी पुगेको बताइएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्लले सर्वोच्चमा 20 दिन विदा लिएकी थिइन्। मल्ल प्रधान न्यायाधीशको पहिलो रूल क्रममा रहे पनि न्याय परिषदले चौथो वरियतामा रहेका शर्मालाई न्यायाधीश सिफारिश गरेपछि असन्तुष्टि जनाउँदै आएकी थिइन्। उनी उनी शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएकै दिन 20 दिनको विदा स्वीकृत गराएर हिँडेकी थिइन्। सर्वोच्चमा विदालिएकी मल्ल आज निजी भ्रमणकै लागि दोलखाको जिरी आइपुगेकी हुन्। उनी दोलखाका जिल्ला न्यायाधीश रामप्रसाद नेपाली सहितको टोलीमा जिरी नगरपालिका पुगेर न्यायिक समितिको निरीक्षण गरेको नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकीले जानकारी दिएकी छिन्। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सूर्यकृष्ण वैद्य निर्वाचित भएका छन्। आज टेकु स्थित महासंघको सचिवालयमा भएको मतदानबाट वैद्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। यसै गरी आज भएको मतदानबाट कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन्। वैद्य र प्रधान अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए। निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत सद्भाव लिएर वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका रामचन्द्र संघ पराजित भएका छन् भने कोषाध्यक्षमा मिका पौडेल पराजित भएका छन्। तालिम गर्ने क्रममा पेश भएका सशस्त्र प्रहरी बल टिकापुर तालिम केन्द्रका 6 जना प्रशिक्षार्थीलाई काठमाडौँ ल्याइएको छ। राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टिकापुर कैलालीमा तालिमरत 8 जना प्रशिक्षार्थी गर्मीका कारण बेहोस भएका थिए। तीमध्ये 6 जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौँ ल्याइएको हो। बागमती प्रदेश सभाको वर्षीय अधिवेशन आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको वर्षीय अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा 183 उपदफा 1 बमोजिम प्रदेश सभाको वर्षीय अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। बागमती प्रदेश सरकार मन्त्री परिषदको व्यापार बसेको बैठकले प्रदेश सभाको वर्षीय अधिवेशन आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। वर्षीय अधिवेशन प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। हाउस त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजी हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना।
3: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 को 1 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
2: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने दानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी सक्नु हुन यो सूचना प्रसारण गरिएको छ।
3: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
2: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलोखा।

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, सासिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

आफू त भइझोक्राएर बस्थे बुढो मनि बुढेस कालको खैरो आफै खन्थे जब बुझे बात्नालाई हाँस्नु पर्छ भन्

0: ಸಿಗೋದು ಅಲ್ಲ.
1: ಸಿಮೇಶ್ವರ ಡ್ರೈವಿಂಗ್ ಸೆಂಟರ್ ಸರಿಕೋಟ್ ಬೀಚ್ ಬಜಾರ್ ದುಲಖಾಕು ಡ್ರೈವಿಂಗ್ ಸೇವಾ ಸಂಬಂಧಿ ಸೂಚನಾ.
2: के तपाईं हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ.
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ.
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ.
3: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ.
2: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै. सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011.
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलइडी किन्दा डिस्काउन्टमा
3: यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844042 र 9844061814
6: यो हो हाम्रो रेडियो 103.4 MHz
7: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना
8: यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7-15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ
7: सञ्जय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्तजन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: só aqui, ó. Vular! É, como é que chama, né? Não, não, não, só aqui, ó.
1: Ai, não, panilhama! Panilhama, panilhama!
2: Panilhê, panilhê, panilhê, talê, panilhê.
0: Não, não, não, só aqui, o último é da teta.
1: Não,
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटे सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बालबच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी सुरक्षको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: समाचार विचार विश्लेषण मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

प्रचारित सामुदायिक एफएम 94 मेगाहर्ज एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radiofm.org.in सुन्न सक्नुहुनेछ। नेकपा एमालेको बैठकमा चार उपाध्यक्षले मागे अध्यक्ष ओलीको राजीनामा। राष्ट्रपति सभापति लामिछाने विरुद्ध दर्ता भएको सम्पत्ति सुदेखन र संगठित अपराध सम्बन्धी

0: Franco America Bölgeni Parko Standart Jeti.
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबित काभ्रे गाडी सौडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
0: नेकपा एमालेका चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। एमालेका आज बसेको सचिवालय बैठकमा पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेका हुन्। चार उपाध्यक्षले राजीनामा मागेपछि बैठकमा चर्का चर्की समेत भएको थियो। आजको बैठकमा पार्टीका पाँचजना उपाध्यक्षहरूले बोलेका थिए। उनीहरूमध्ये रामबहादुर थापा बादल बाहेक चारजना उपाध्यक्षले पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न माग गरेको बताइएको छ। उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तले अध्यक्ष ओलीको राजीनामा मागेका हुन्। उनीहरूले एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिनुपर्ने र नेतृत्वको हस्तान्तरण हुनुपर्ने माग गरिरहँदा बादल भने ओलीको प्रति रक्षामा उभिएका थिए। तर अध्यक्ष ओलीले भने उपाध्यक्षले विरोधीहरूसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाउँदै राजीनामा नदिने अडान दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने विरूद्ध दर्ता भएको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी मुद्दा खारेज भएको छ। कास्की अदालतले रवि लामिछाने सहितका सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज गरेको हो। जिल्ला न्यायाधीश सिमलाल बेलवासेको आजको इजालसले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरेको छ। आदेशमा सहकारीको बचत डुबेका जाहेरवालाको समेत माग, नेजरू विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको माग दावी नरहेको संशोधनपछि जाहेरवालाको माग बमोजिमको सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने देखिएकाले मुद्दा संशोधन गरिएको उल्लेख छ। सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिको विषयमा सन्तुष्टि जनाउँदै विधामा बसेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तोलोखा आइपुगेकी छिन्। वरिष्ठतम न्यायाधीश मल्ल आज तोलोखाको जिरी पुगेकी हुन्। उनले जिरी नगरपालिकाको न्यायिक समितिको निरीक्षण समेत गरेकी छिन्। मल्ल व्यक्तिगत भ्रमणका लागि जिरी पुगेको बताइएको छ। प्रधान न्यायाधीशमा मनोज कुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्लले सर्वोच्चमा 20 दिन विदा लिएकी थिइन्। मल्ल प्रधान न्यायाधीशको पहिलो रोल क्रममा रहे पनि न्याय परिषदले चौथो वरियतामा रहेका शर्मालाई न्यायाधीश सिफारिश गरेपछि असन्तुष्टि जनाउँदै आएकी थिइन्। उनी शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएकै दिन 20 दिनको विदा स्वीकृत गराएर हिँडेकी थिइन्। सर्वोच्चमा विदा लिएकी मल्ल आज निजी भ्रमणकै लागि तोलोखाको जिरी पुगेको हुन्। उनी तोलोखाका जिल्ला न्यायाधीश रामप्रसाद नेउपाने सहितको टोलीमा जिरी नगरपालिका पुगेर न्यायिक समितिको निरीक्षण गरेको नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकीले जानकारी दिएकी छिन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
3: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना।
4: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
3: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
4: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
3: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
5: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40, डिप्लोमा इन फार्मेसी श्री संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494-21505 र 0494-21523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
0: तपाईं यतिखेर हाम्रो रेडियो र जेरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पाठवेबसाइटमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 19 खर्ब भन्दा बढ़ेको वैदेशिक व्यापार भएको छ। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 19 खर्ब 40 अर्ब 60 करोड़ बराबरको वैदेशिक व्यापार भएको हो। यो अवधिको व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.92% बढ़ी हो। अघिल्लो वर्षको सोही अवधिमा 16 खर्ब 92 अर्ब 9 करोड़ बराबरको वैदेशिक व्यापार भएको थियो। यो अवधिको वैदेशिक व्यापारमा नेपालले 14 खर्ब 43 अर्ब 67 करोड़ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभाग अनुसार चालू वर्षको 10 महिनामा 16 खर्ब 92 अर्ब 64 करोड़ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा 14.8% बढ़ी हो। यो अवधिमा 14 खर्ब 74 अर्ब 18 करोड़ बराबरको वस्तु आयात भएको थियो। चालू वर्षको वैशाखसम्म 2 खर्ब 48 अर्ब 96 करोड़ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.25% बढ़ी हो। सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सूचना जारी गर्दै संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको हो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ। मध्यप्रदेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन्। आज मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन्। मुख्यमन्त्री यादवको पक्षमा 62 सांसदले विश्वासको मत दिएका थिए भने उनको विपक्षमा 27 सांसदले मत दिएका थिए। दुई जनाले भने मतदान गरेनन्। मध्य प्रदेशमा हाल 101 प्रदेशसभा सदस्य रहेकोमा आजको बैठकमा 100 उपस्थित भएका थिए। यादवलाई नेपाली कंग्रेसका 22, नेकपा एमालेका 24, नेकपाका 15 र नेपाल संघीय समाजवादीका 1 सांसदले मत दिएका थिए। मध्य प्रदेशको 6 मुख्यमन्त्रीको रूपमा रहेका कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत लिएका हुन्। बागमती प्रदेशसभाको वर्ष अधिवेशन आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको वर्ष अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा 183 उपधारा 1 बमोजिम प्रदेशसभाको वर्ष अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। बागमती प्रदेश सरकार मन्त्री परिषदको बिहिबार बसेको बैठकले प्रदेशसभाको वर्ष अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको थियो। वर्ष अधिवेशन प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। आफलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिएको हुन्छ। रसायन प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर गर्ने गर्दछ। यस्तो अवस्थामा आँप खरिद गर्दा नै केमिकल युक्त आँपको पहिचान गर्नु जरूरी हुन्छ। प्रस्तुत छ एक रिपोर्ट।
6: बजारमा पहेँले भएर पाकेका आँपु भित्रिसकेका छन्। तर ती आँपु प्राकृतिक रूपमा नभई विभिन्न रसायन प्रयोग गरेर पकाइएका हुन्छन्। विभिन्न अध्ययन अनुसार रासायनिक रूपमा पाकेको आँपको अत्यधिक सेवनले क्यान्सरको जोखिम बढाउँछ। त्यस्ता आँपमा भिटामिन र मिनरल्सको मात्रा कम हुन्छ। केमिकल युक्त आँपमा हानिकारक विषाक्त पदार्थहरू उच्च मात्रामा पाइन्छ, जसले गर्दा हृदय रोग, मधुमेह र मृगौलाको रोग निम्त्याउन सक्छ। कहिले काहीँ कीटनाशकको कारण छालामा एलर्जीको जोखिम पनि हुन्छ। रासायनिक तरिकाले पकाएको आँपमा क्याल्सियम कार्बोहाइड्रेट नामक रसायन हुने भएकाले पेट फुल्ने, पखाला लाग्ने र पेटमा ग्यास भरिने समस्या पनि निम्तिन सक्छ। आँप भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी छका साथै कपर, म्याग्नेसियम जस्ता खनिजको राम्रो स्रोत हो। प्राकृतिक रूपमा पाकेको आँपको तुलनामा रासायनिक तरिकाले पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्वको मात्रा कम हुन्छ। सामान्यतया धेरै आकर्षक रंग हेरेर त्यसको आधारमा आँप किन्ने गरिन्छ। रंगकै आधारमा आँपमा रसायन छ कि छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ, किनकि प्राकृतिक रूपमा पाकेको आँपको रंग हल्का पहेलो र हरियो हुन्छ भने रसायनले पकाएको आँप धेरै गाढा पहेलो रंगको हुने गर्दछ। आँपमा रहेको दागलाई पनि रसायनिक मिसावट भएको संकेतका रूपमा लिन सकिन्छ। कतिपय आँपमा निलो, कालो वा सेतो दागहरू देखिन सक्छ। तर यस्तो दाग केमिकलका कारण हुन सक्ने भएकाले त्यस्ता आँप किन्नु हुँदैन। बजारबाट किनेर ल्याएको आँपलाई पानी भरिएको बाल्टिनमा राखेर पनि पहिचान गर्न सकिन्छ, किनकि पानीमा डुबेको आँप प्राकृतिक रूपमा पाकेको हुन्छ भने माथि तैरिने आँपहरू केमिकलको प्रयोग गरी पकाइएका हुन्छन्। आँप काट्दा गुदीको रंग एकै किसिमको पहेँलो भएमा प्राकृतिक रूपमा पाकेको हुन्छ। तर यदि आँपको छेउको भाग धेरै पहेँलो र बीचको भाग हल्का मात्र पहेँलो छ भने यो केमिकलको संकेत हुन सक्छ। प्राकृतिक रूपमा पाकेको आँपको मिठो बास्ना हुन्छ। रसायनको प्रयोगबाट पाकेको आँपको बास्ना निकै कम हुन्छ र कुनै आँपमा त बास्ना समेत हुँदैन। रसायन हालेर पकाइएको आँप प्राकृतिक रूपमा पाकेको आँपको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा श्रीकृष्ण वैद्य निर्वाचित भएका छन्। आज टेक्को स्थित महासंघको सचिवालयमा भएको मतदानबाट वैद्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। यसै गरी आज भएको मतदानबाटको उपाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन्। वैद्य र प्रधान अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए। निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत सद्भाव लिएर वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका रामचन्द्र सांघाई पराजित भएका छन् भने कोषाध्यक्षमा अम्बिका पौडेल पराजित भएका छन्। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिका विरूद्ध शानदार जित निकालेको छ। नेपालले अमेरिका विरूद्ध 122 रनको फराकिलो जित निकालेको हो। स्कटल्याण्ड सम्मिलित एक दिवसीय श्रृंखलामा नेपालले अमेरिका विरूद्ध लगातार दोस्रो जित निकालेको छ। आज टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभर खेल्दै 8 विकेटको क्षतिमा 317 रन बनाएको थियो। 318 रनको लक्ष्य पछि आएको अमेरिका 41.2 ओभरमा सबै विकेट गुमाएर 195 रनमा समेटिएपछि नेपाल 122 रनले विजय भएको हो। नेपालले यसअघि शनिबार पनि अमेरिकालाई 9 विकेटले पराजित गरेको थियो। जेसँगै नेपालले 28 खेलमा 11 जित र 15 हारका साथ 24 अंक जोड़ेको छ। नेपाल अंक तालिकाको 5 स्थानमा रहेको छ। घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले 8 मध्ये 6 खेलमा जित हात पारेको हो। यूएई ओमान र नेपाल सम्मिलित सिरिजमा 4 खेलमा नेपालले 3 जित हात पार्दा अमेरिका र स्कटल्याण्डको सिरिजमा पनि 3 खेलमा जित निकालेको हो। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टूमा शीर्ष स्थानको अमेरिका विरूद्ध नेपालको शानदार जित सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
9: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
8: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
9: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
10: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलइडी किन्दा दिसौं सिपेमा। ए हाफ फेज, डी फेज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
11: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-8142 र 9844-061-814।
12: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। धुलिखेल अस्पताल दुलखा अस्पताल।

0: बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0449412020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन हो।
6: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
7: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
6: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
8: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: विश्वामा सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र होइन होला त्यस्तो त?
1: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: केही भएन मिस,
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सिमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
6: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
7: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायल सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
7: हाम्रा सुविधाहरू
6: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
7: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
6: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
7: सस्तोमा होइन राम्रो सिकाउँछौ।
6: प्रोपाइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0944812 र 0944814444।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0449412020।
6: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वर कि धनी गायिका अञ्जु पन्तको स्वरमा सजेका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: किन आँखा मिसेको मिसेको गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
6: म किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँ तिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरकी धनी गायिका अन्जु पन्तको स्वरमा सजेका गीत संगीत सुनिरहनु भएको छ।

0: यी तीनजना सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वरकी धनी गायिका अन्जु पन्तको सुरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: कान्था पेरा सोनी बसौ।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन,
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने बढ्यो भने नगर्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौं।
0: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश,
2: संशोधन गर्ने र सरकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयिप आर्दोआनको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठाएको थियो जम्मा 1180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै हेर्नुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्त आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ, तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठूलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ।
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दा हुँदै पनि एलडिसीजहरू वा लो इन्कम कन्ट्रीजहरूको अनुपातमा चाहिँ हामी 68-50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यसपटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू त तिर्दै जान्छ, यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग आरआरमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडिङ वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचा पत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्य पूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ़ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणीन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
2: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढ़ाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो होइन उनीहरूको कन्जम्पसन बढ़ाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जान्न है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्पसन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नुभयो जस्तो लाग्छ।
3: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढ़ाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
2: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेका छ, करिब 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनु पर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको छ त्यो त घट्ने हो भन्ने लाइनमा निरीहताको कारणले
3: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त, अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
2: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ शुरूआत गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहाउट छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्न भएन, ठूला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बे सम्भावना एकदमै ठूलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर यो एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यसकारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभिन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुनासाथै त्यो अटोमेटिकली आउँछ।
3: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
2: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनु पर्छ।
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणीन्द्र दाहालसँग कुरा गर्दै। अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर समेतको अभियोग दावी थियो। त्यसमा सरकारी विभिन्न कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिन्दल बिरदासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्न मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डु, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
4: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन लिएदेखि पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
0: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्दी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख समाप्त हुन्छ। सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
8: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
7: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
8: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
7: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
6: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
7: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
5: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिटिसी दुध नै लिएर आउनुहोस् है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
9: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जफे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना। यस कालिन्चोक गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7-15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छैनै पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो ताजाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो

0: राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिएकी देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्जो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो
1: हजुर
0: त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्कट अँध्यारो छ मान्छे बगाउला झैं झरी बर्सेको छ त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता
1: भन्नुहोस् न।

राम राम राम राम वासुदेवले आँखा भरि आँसु पारे। म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला। तुरुन्तै अनौठो चमत्कार भयो, हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे, जेलका फलामे ढोका खुले, अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले, मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ?

0: हरि हरि।
1: हे राम राम राम राम, बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल। जन्मेका सातैवटा अब शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई। बहिनी देवकीको अघि आयो, नवजात शिशु हातमा लियो। आठौं सन्तान त बालक जन्मनु पर्ने, अचम्म बालिका कसरी भयो? कंस अट्टहास हाँस्यो, मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो?

0: हे राम राम राम राम। जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई, बिजुली चम्क्यो, अनौठो आकाशवाणी भयो। एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस्छ सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो। नारायण
1: हरि हरि।

राम राम राम राम अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस हुरी बतासे आयो, देवकी रुन थालिन् के भन्दै।

हे राम राम राम राम भगवान बालकृष्ण खेल्नुहुन्छ यशोदा मैयाको काखमा मथुरा छोडी गोकुलकै वनपाखमा कहिले ग्वाला बनेर साथी सङ्गीहरूसित कहिले कहिले बाँसुरी बजाउँदै मिठो गीत गोकुलवासीहरूको चिन्ता हरे झै भएको छ दिन फर्के झै लागेको छ किन मनमा आगोको राको छ किन हो यस्तै लागेको छ सायद सायद भगवान श्री कृष्णको आगमनले पो हो कि नारायण।

राम राम राम राम यशोदालाई हैरान पार्ने दही चोरेर खाने गोपिनीलाई रन भुल्लाई पार्ने मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई गोवर्धन पर्वत उचारी भवसागर तार्ने बलवान मामा कंसलाई मार्ने तर राधिकाको माया जालमा हाँसेर हार्ने।

0: धेमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्तजन में हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दशमार्थीले मात्र त्रिशूल घण्टी